पाई गए राम मन इश पाई गए प्रवते आईये मिटे जम के त्रस गोविंद गाया सा संगाया पई पूर्ण अस तज मान मोह विकार सगले प्रभु कै मन पाईये बिनवंत नानक दिन सरैणी सदा घर घर त्याईये दर वाजे अनहद वाजे राम काट काट घर गोविंद गाजे राम गोविंद गाजे सदा बेराजे अगमे गोचरी उच्चा गुण बेअंत किश कहन न जाई कोई न सके पहुचा आप उपाय आप प्रतपाले जी जंत सब साजे बिनवंत नानक सुख ना भगती दर वजे अनखद वाजे राग बढ़हंस महला पहला कार पंजवा अलहानिया एक ओ अंकार सदगुर प्रसाद तन सरंदा सच्चा पातशाहो जिन जग तन दे लाया मोलत पुन्नी पाई परी जानी एड़ा कत चलाया जानी कत चलाया लिखिया आया रुन्ने वीर सवाए काया हंसती आवे छोड़ा जांदर पुन्ने मेरी माए जेगा लिखिया तेगा पाया जेगा पुरब कुमाया तन सरंदा सच्चा पातशाह जिन जग तंडे लाया साहेब सिमरो मेरे पाई हो सबना यो पयाना इथे तंदा कूड़ा चार देहा आगे सर पर जाना आगे सर पर जाना ज्यो मेहमाना काहे गर्व की जय जित सेवे दरगे सुख पाई है नाम से काली जय आगे हुक्म ना चले मूले सिर सिर क्या विखाना साहिब सिमरो मेरे पाई हो सबना यो पयाना जोत पावे समृत सोथिये हिलड़ा यो संसारो जल थल महील रब रहा साचड़ा सिरजनहारो साचा सिरजनहारो अलाखे पारो ताका अंत न पाया आया तिनका सबल पया है एक मन जिनी ते आया ताहे टाए उसारे आपे हुक्म सवार नहारो जोत पावे समृत सोथिये हिलड़ा यो संसारो नानक रुन्ना बाबा जानिए जे रोवे लाए प्यारो वाले वे कारण बाबा रोइए रोमन सगल बेकारो रोमन सगल बेकारो गाफल संसारो माया कारण रोवे चंगा मंदा के सूजे नाही यो तन एवे खोवे ऐथे आया सबको जासी कूड़ करो अहंकारो नानक रुन्ना बाबा जानिए जे रोवे लाए प्यारो वढ़हंस महला पहला आवो मिलो सहेली हो सचड़ा नाम लेगा रोवे बिरगा तनका अपना साहेब सुमालेगा साहेब सुमाले पंथ निहाले असा पे उथे जाना जिसका किया तिन ही लिया हुआ तसे का पाना जो तिन कर पाया तो आगे आया असी के हुक्म करेगा आवो मिलो सहेली हो सचड़ा नाम लेगा मरना मंदा लोका आखिए ये मर जाने ऐसा कोए सेव्यो सैव समृति अपना पंथ सुहेला आगे होए पंथ सुहेले जावो ता फल पावो आगे मिले वडाई पेटे सू जावो सच सुमाओ ता पत लेखे पाई मैली जाए पावो खसमे पावो रंग सुरलिया माने मरना मंदा लोका आखिए जे कोई मर जाने मरण मुनसा सूर्य हक है ये होए मरण परवाणो सूर्य से ही आगे आखिए दरगे पावे सची मानो दरगे मान पावे पशू जावे आगे दुख न लागे कर एक त्यावे ता फल पावे जित सेवे पौ पागे ऊंचा नहीं कहना मन में रहना आपे जाने जानो मरण मुनसा सूर्य हक है जे होए मरे परवाणो नानक किसनू बाबा रोईए बाजी गए यो संसारो कीता वेखे साहिब अपना कुदरत करे बिचारो कुदरत बिचारे धारण धारे जिनकी या सो जाने
آپے ویکھے آپے بوجھے آپے حکم پچھانے جن کچھ کیا سوئی جانے تاکا روپیا پارو نان کسنو بابا روئیے باجی گئے او سنسارو وڈھانس محلہ پہلا دکھنی سچ سرندا سچا جانیے سچڑا پروردگارو جنی آپی نے آپ سجیا سچڑا الاکھیا پارو دوئے پڑ جوڑ وچھوڑیاں گربن کور اندھارو سورج چند سرجیاں اہے نس چلت وچارو سچڑا صاحب سچ توں سچڑا دے پیارو ارہاو تو سرجی میدنی دوستگ دیمن ہارو ناری پرگ سرجیا بکمایا مو پیارو کھانی بانی تیریاں دے جیاں آدھارو قدرت تخت رچایا سچ نبیڑ نگارو آوا گمن تھرجیا تو تھر کرنے گارو جمن مرنا آئے گیا بدک جیو بکارو اوڈڑے نام ساریا بوڈڑے کیا تھی چارو گن شوڑ بکھلت دیا اب گن کا بن جارو صدڑے آئے تنا جانیا حمستے کرتارو ناری پرخ وچنیا وچڑیاں ملن ہارو روپ نہ جانے سونیے ہوگ بدی سرکارو بالک برد نہ جاننی توڑن گیت پیارو ناؤ در ٹھاکے